اردو شاعر کے بعد تلوں جانتے ہیں جونی کے آواز آ جاتے ہیں اور یہ ہمارا پروگرام چلتے ہیں تو آپ کو پتا ہے ساری دنیا کے شعر ہم کرائیں گے اور کرا کرے اور پھر واپس لے جائیں لے آئیں گے ریڈیو فہن جو دا بیسٹ ریڈیو فن ہائز اس دوستو تو ہم ترنت چلتے ہیں سماچار کے اور وہ ہے سورینام میں بھیا ایک 15 برس کے لڑکا بولی بھیا لڑکی بولی ایک نام ہے آنا پاولا فیرائی پالووم ہاں سنو نام بھیا ہمارا لمبا نام ہے اور بتائیے گے آنا پاولا فیرا پالفون تو بتائیے گا یہ ہے کہ 15 سال کی لڑکی 13 سپتمبر کے اور بتائیے گا یہ ہے ایک رستہ کا نام با ریسی فیسٹران پرماریبو میں اور وہاں پر مر گیا ہے دوستو مر گیا ہے اور بتاوے اس نوخنیت فاس کستیل سپاہی بتاوے ہے سوموار کے پہلا برخ پہ کہ گو ایسی دن بفیستک کری سے گا کہ بکین تھے گا کہ دات اس بکین خماک دات سویل ہے سلاخت اوفر آلس ہر فرین 15 یار آوت واس 15 برس کے لڑکی رہا بھیا بتائی گئی ہے آنا پاولا فیریرا پالفوم اور بتائیے گئے 10 تاریخ پرسوں کا کیور وارڈ سے اب 3 نومبر 2003 ان برازیلیان میں برازیل میں وہ خبر بھیلا لڑکیا اور وہ بتائیے گئے ہے گا آن خدوئیت میں انیتیالن آن پی ان وارڈ سپروکر وہ فرمودلک کیوبان سے افکومست اب پتا ہے کیوبان کے ہے کہ برازیل کے ہے تو اکر بارے میں اب سب بتائی گئی ہے فلو پک اونڈر سوک بتائی گئی ہے کہ بولے انتیم کانٹیکٹ میں ہر فرین پلوسلنگ بناؤت ویٹ اوکے گو فرین طرح جو اسے کانٹیکٹ بھیل بسی ہے اور چھونڈیا کے گرم لگل ہے بہت جور اور بولے ہے گا دا یونگن براخت ہے فر فرکس نارا ریمت میں ایرکو ان ان پوکنگ ہار تلاتن بے کومن دار اوفلی سے کور دارنا تو لڑکیاں اپن فرین کے سنگے اسے کے کنو انتیم رہا اور وہاں پر گرمی چھٹکلی 15 برس کے لڑکی کے تو یہ لڑکی آ کے لے گئے اوکر فرین جہاں ایرکو ہے اور ایرکو وہاں میں جب گئے لے لڑکی آ تو لڑکی آ مر گئے ہے اخینتن فن بیرو مندر کنگ نان مل دیں نار ادریس ان تروفن ہیت میچے سوندر تیکن فن لیفن آن ان انخشکاکل دا آرز بولی سو مر گئے ہے اور بتائے گئے ہے گا کہ En in opdracht van Surinaamse OM leek was hem een beslag kreeg op 15-jarige vriend. Haar 15-jarige vriend SL is voor verder verhoor naar de politiebureau overgevraagd. Ook haar vriend die 15 jaar keer haar. Je is een bemaand, maar dat doek je baan tegen haar agenta. چاہے جون دیش کے ہے لیکن 15 برس کے لڑکی کا بھی جو زندگی شروعات بھیل ہے اور دیکھو اوکر سنگے کیا ہوا فیلس واخن کے اور ہم جائے جنتا جانے جون دوتی اٹھاوے تو سورینام میں ہی ہوں تو فیلس واخن ہے کہ نہ دیکھے بھیا فیلس واخن دیکھو فیلس واخن سوموار کے ماندخ کے ہیلینا کرسٹینا میں بھیا فیل اٹھاوت رہا اور جائے کہ مارش ایک چھوٹا گاڑی کے اور بتاوے ہے گا دا شوفیر فن افراخ واخن اینڈ دا بسٹیوڈ فن اوتو خون سب چھوٹائی کے بھلے مرل نہ بھائے تو فیلس واخن میں جائے چھوٹا اوتو کے ماری سے اور بولے دا فیلس واخن دور بور دن آن دا بوسنگ دا سکتنگ ریت ہے ایرف اپ پھر کون فر فالکس دیکھ ہیں وونگ تو سکل سان اور جائے کہ گو گھر میں جائے کہ ماری سے فیلنس واخن وہ تو مار کے کوئی کے پراسی میں گھس گئے ہمارے پیارے پیارے جنتا تو یہ سب سمچار آپ کو ہم سناتے ہیں اب دیکھو بھیا مودر بھیا ماں جو ہیں اس کو دل بہت بھاری بھیا مودر فر مسٹ مانس میکنوم ہلپ سیٹ سپوت اختر کیمرہ بیلت ایٹ ہویا نا دیکھو بھائی میں روے ہے بولے 28 اگست کے اوکر انمی سی کھیلیو لورینزو ڈالن
en Derli Dinalobon vragen de Surinamese en Guyanese autoriteiten dringen op een kojeke kaha oker admi or kaha oker betwa hai fart achter de zoektocht naar hun zonen oker betwa hai maya khoje hai in een emotionele gesprek bole hai roi roi bole hai maya bole ga safe city camera systeem Guyana snel chahe oke khoje ke kaha hai. Volgens Maya bole hai ki waren hun zonen een weekje weg. Beiden hadden nog contact met hun moeder toen zij in Nikiri waren. Ze hebben Guyana betrouwen. Een van de mannen liet op zaterdagochtend via een bericht weten dat hij zijn moeder niet meer kon ophalen om boodschappen te doen. Maar omdat hij in Nikiri was, de andere moeder kreeg te horen dat haar zoon zondag terug zou komen omdat hij maandag moest werken. Volgens de vrouwen is het voertuig waarmee de mannen waren vertrokken inmiddels gevonden. En bij de politie is het mensen. Maar bole hega Guyana hoe ze bij la ghume. Of bole hega Springland kisi pahai bi khoje he. Je een buitenlandse minister van buitenlandse zaken. Je ziet je ambassade Guyana sub ikar waarin me khoje he. Camera beelden ze van aanvraag krisi. We vragen geen geld. Benadrukte een van hen wat zij willen informatie die ze zoektocht vooruit kan helpen. तो बड़ी दुख के बाद भैया दोनों के फोटो यहां है और ये सब गए लहां द फ्राउन फर्टेलन दैट इधर टेलीफोन से स्पनिंग अप्रूव ऑन दैट ए न्यूज़ ओवर हिन किंडर सेन कुनन ब्रिंगन इक कान नीट वर्कन इक कान नीट स्लापन नेचुरली मैया अपन बेटोन के जरूर खोजेगा तो बड़ा दुख के बात है यहां पे बताए गए है दुगो Laatst zullen doen met Jinrowe, ondanks alle beantwoorde vragen hadden de moeders vast een hoop van hun zonen terug te zien. Aan het einde van het gesprek richtten zij de rechtstreeks tot hem. Ki, ja, hier beta, apreken betaal. Maar mensen, dit zijn heel droevige. अब देखो भैया यहां बताए गए दुआने ने दिलो रन ट्रॉलर के बात हुए दिलो रन ट्रॉलर फ्रोन ब्रिंगन स्पुलन फॉर अरेस्टेंट हश इन द रन जाने जो ककौरी में लगावल जाए जो गंदा तो ओमा हश भर के सिपाही में ले गए भैया जाने जहलिया में ले गए दिन दो रन दिल ने दियो दो रन ट्रॉलर में ओमा घुसेर रहा हाज भैया अतवार के सिपाही संतो दौरव के वनिका के दुई औरत के 21 यार के फन 21 यार के फ्राउ से आनखोदन ऐसे गैला अपन फ्रेंड के देवे भाई कंट्रोल ब्रेक द रोल एक स्वाट प्लास्टिक सक्के में फरमूदक हश ते बफातन ते अब इसे अपन फ्रेंड के गैला हाज अब इसे अपरे अब पकड़ के सिपाही एक बंद करी से भाई कि तू जहल में दिल दो रन ले गए ले बाटर ओमा तू भल्ले बाटे कौन ची नानी हाश भरे रहा तो ये बात है हमारे सूरीनाम की हमारी जनता अब देखो नरकोटिका ब्रिगेड हैगा जो जाने ड्रग्स के बारे में खोजबान करे बड़ी देर जेट केर पाइसे मौसी जेरी केन पाइसे और जेरी केन फ्लिक टाइकन बेंसीमा जे मारा बे मोसेस क्रीक एगो क्रिकी है जेकर नाम मोसेस क्रीक जेरी केन में फ्लिक टाइक के प्लेन के तेल पाइसे और तो याने ड्रग्स प्लेन वन उतरे ना इलीगल फेल्टोन पे तो ए टैंक्स को आसे के भरे है तेल इन द ओमगेवे फन मोसेस क्रीक डिस्ट्रिक्ट सिपालुविनी में बोले खमेंग पुलिस टीम पांच को जेरी केम आन के ट्रॉफी दे वर्मुडलक वारन गेफुल में फ्लिकटाइक बेंजीन और बोले इन मिडल्स ओवर गनागन नारकोटिका ब्रिगेड में गेल है बोले द फोंस फॉलो द अप इंफॉर्मेशन और गमीसका दैट ओवर द लोकेशन फॉर गबीत मेर द मेरदर जेरी केस में फर्मुडलक फ्लिकटाइक बेंजीन वारन अखतर खलातन तो बोले पांच को जेरी केन में भरला फ्लुइड स्टॉप भैया प्लेन के अब एक के बारे में सब onderzoek gereed door een jaren binnenland mee ze hebben een illegale vliegveld banawe he een chota plane drugs lele or bole utre he ohi utre he drugs lele
तो फेर द फर्स्ट प्राइज हो दोस्तों पाकी तो तुलन जाने तो पाकी तो भैया बोरो हरदम भाई बोले सरनाम इस तपलास पे बकी एनडीपी जब से कुर्सी धरी से पाकी तो के बाजा बन हो गए है। अब देखो फिर यहाँ अपन मुंह खोली से और पाकी तो बीर फेल बोले है बोले प्लास फ्राखते इकन बाय द वे से वारो पर खेरे इन सुरिनाम ऑन द लेनिंग फ्रॉम प्रेसिडेंट जेनिफर सिमोन करप्शन आनपांग volgens hem wordt in sommige gevallen wel opgetreden, maar schiet de aanpak in andere gevallen tekort. Hij vindt dat corruptiebestrijding alleen effectief kan zijn wanneer er streng en consequent wordt gehandeld. De abtoeten waar de regering mee, of toe kan hij kabel in plaats dat je gaat helpen, meneer Pakito. En je gaat nu weer commentaar leveren waar je helemaal niks doet. Suriname eerst bolletra Pakito, bhaiya, apika Pakito. Bolle miljarden schulden in Suriname, dollars achtergelaten bij LVV. Hoe komt het dat er miljarden zijn achtergelaten aan schulden, maar niemand nog in verhoor of het matje is geroepen? Waarom worden die mensen niet vervolgd? Waaraan ligt het? Zijn er politieke afspraken gemaakt? Zijn er situaties geweest waarbij ze niet anders kunnen? Waarom is hij zo stil? Al dus Biervel, de Biervel, kan je hier per regering ze poetje ke op media ke ja zo na we ke bal hoe de bijzonder admi bhai ke u ja hij corruptie khoje haan. वो ब्रॉम फीचर भैया ब्लेक ब्रॉम जाए और बिच्चे में को ब्रॉम फीस बिगड़ गए भाई ब्रॉम फीस बिगड़ गए। एक तो पैक है ब्रॉम फीस के तो ये बेचारा 22 यार का ब्रॉम फीस रात के लेडिंग एल्फ आमे वहाँ पे ब्रॉम फीस बिगड़ल है और ऊपर से ओकर का बोले ऊपर से मनो के बरूफ बिकल ले से भाई 22 यार का ब्रॉम फीचर और बतावे 11 leiding 11 armen in Suriname beroofd van zijn blauwe Dayan Bromfies. Ik toe begrijp lauw hoe tjori hoe je het slachtoffer had onderweg pech gekregen en duwde zijn Bromfies verder. Je hebt een char en me op twee Bromfietsen bij hem stopten. Bromfies ter char mila hoe heb je roekel he ook al lege obole volgens de verklaring van de slachtoffer reed hij vanuit Menkenbergstraatse commissaris weten weg ja और ब्रोमफीस हाथ है बखीफन बोले अब ढकेले बेचारा ढकेले ढकेले जा हैं तेगो पांद्रियन फाइव तक लगे वहां पे दुई गो ब्रोमफीस से रुकले है वहां पे दुई गो आदमी चार गो आदमी उतरल है और बोले हैगा एक फन बेरेडर फ्रूक ते या ऑफ है दखीना वास दी ऋषि सो हेमन गहात मेट अ फ्रेंड फन हिम कोर्ट दार ऑफ स्टॉपड द मैन ऑफ एंड लीप हिम मेट अ मेस ऑफ द स्लाक्टोफर ऑफ वर्फोल्कस वे द Bromfiets van Thea weggenomen. Het viertal vluchtte daarna op de Bromfiets in de richting van commissaris Weitenweer. Surinaamse politie bolle geile bolle toe hamar vriend se jagda kalle re ook Bromfiets beroof kalle bhai ek to tuta Bromfiets raha Bromfiets bigadal raha ओहो के लेके उस समय पेल भागल है। अब सिपाही एक बारे में ओंदो सुख करे है हमारी जनता। अब देखो भैया फिर आग लगल एगो अपार्टमेंट में पुलिसी अमतना स्वार खतरों में ब्रांड कॉम्प्लेक्स खरो दिल इन बुदल सिपाही रहत रहा एगो अपार्टमेंट में और अपार्टमेंट में जबर आगे लगल है सिपाहियों चटाई गए है। पुलिसी अमतनार बोले अप खरोत इन बुदल सब जर गए है। 13 सितंबर के बाद है रशीद पीर खान वेख में और बोले है स्वास्थ्य बसका अपार्टमेंट ऑफ कॉम्प्लेक्स बोले द ब्रांड फॉरओर्सक आन सिंगल स्कादे बोले फोटो फ्रॉम द स्वार्ट गब्लाकर द हेवल बसखादक द रामन एस लॉस ऑन द डक प्लेटन बहुत ज्यादा भैया। और बताए गए ये संत दौरव की सिपाही के बारे में खोजबीन करें भला है ब्रांडवेर विश फेदर एडब्रेरी अज्ञा बुतारिश की और बड़का ना होवे। भैया कोपल आंगहूदन आंगिफ्टन ओवर 4740 अमेरिकांस डॉलर दुई मिला के सिपाही पकड़ी से को 53 यारक एसका 39 यारक ओकर फ्रेंडिन के नानी बोले आनलेडे फन आंगिफ्ट ओवर खेल बद्राग फन 4740 अमेरिकान डॉलर के बारे में है। द आंगिफ्ट वेर खदान दो द ब्रूर फन एसका
ओकर भाई अनखिफ्त करी से गा का बोले है एकर बारे में और बोले है अन ऐत ऑनरसु किसना फोरन कर को में कि एसका के भाई जोन है बोले एगो ख्राइस कलाकते त्योता पे अन फान से फ्रीडेन तक कोपन फॉर $3,600 बोले ओ तो बेच रहा अब कुछ प्रो कर वास्ता थे बत्रक इन मानलक्स तेर महीने फन $150 सो वर्दन अब खलोस द अनगेवर सो वर्फॉल्कन दोर मेदल फान लिस्टके कुंस्ग्रीपन सेन बवोगन om meerdere geld bedragen om het koppel te staan. Bolle heeft verklaard dat zij volledige bedrag van 3600 had ontvangen. De kwitanties van de betaling zijn door haar ondertekend. Bolle wordt raad op Hartjoek Liberty. Nadat zij de volledige bedrag had ontvangen, zou AJ hem geweigerd zowel het voertuig als het ontvangen geld aan te geven. Af te staan. Bolle otra paisa bhar des abbe oto wa na dewe he. Bolle he verklaard dat hij zijn broer had gevraagd het voertuig van zijn vriendin te kopen. To isa bhaiya oplichterij ke baare me he. To sipahi ekar baare me ap onderzoek kariga ki ke sach bole he. और के झूठ बोले है हमारी जनता देखो चीना और अमेरिका को और हम जाइला बैतलान से न्यूज़ है चीना एंड फेस डून वार्स क्यों आल टॉप मानन ऑफ आल बंग मगरे चीनवा अमेरिका बोले है चीनवा के प्रेसिडेंट बोले यीपिंग और डोनाल्ड ट्रंप अमेरिका के बोले है दुइगो grote topmannen bolle hega ontwikkeling van sector te vertragen als bangmakerij. Bolle hega de topmannen achter grote westerse albedrijven stelden zaterdag dat de sector te snel groeit om de veiligheid voldoende te kunnen waarborgen. Aur hiya pe bataye gaye hai ki duigo itna badka badka aadmi bole China plays well for balance. मैं चीनी अथॉरिटी स्टैंडर्ड बात तो दोस्तों ई इकोनॉमी के बारे में आपको हम बता दिया है चीनवा के और अब देखो भैया फ्रांक रह गया है श्रीनाम से बातचीत करे तेल के बारे में फ्रांक रह मांगे सामवेरक करे श्रीनाम में रोंथर खास इन फरदीपन Frankrijk wilde samenwerken. Frankrijk wilde samenwerking. Ke bare mein hamari janta. Onder meer rond de toekomstige olie- en gassector. Franske ambassadeur John Hega Denise. So marke. Geloofbrief lijken Jennifer Simon ke deze. Abule hamlo mangela samenwerken. Ke an terugkeer naar Suriname. Na bijna 15 jaar. Voor de diplomaat betekent dat de benoeming. An terugkeer naar Suriname. Na bijna 15 jaar ke baad mein hamari janta aur France ambassadeur bole hai ga mogelijk samenwerken kari sir naam se Frankrijk se tel aur gas ke bare mein okar baswar se sir se persoonlijke professionele herinner aan mijn eerste periode in Suriname to badhiya baat hai jo Frankrijk Suriname se kaam karega e tel ke bare mein hamari pyare pyare janta ab dekho tulon jano hai Suriname ke sir makkah mein कितना मछली मर रहा दूर क्विक में से जेनिफर सिमन बोले हैगा बोले जो सोना खोदे है बोले ओ सब ओमा डाड़े रहा उधर पे ब्रिंसवेग गए बोले ना बोले ओ क्विक को ना गए ले वन द अन बदरई फोक लोन तो बोले मछली जिए और बोले कहानी कई किलोमीटर बाद मछली जाई के मरर है तो एकर मान में क्रुशियल हेड इंस्पेक्सी बैले ऑन ब्रेक इन दोशी फिश तरफ से शर्मा का दिल तुई के बारे में हैगा फ्रैंकफर्ट में जाई के onderzoek bij hem. Oor Jennifer Simons bolera en Vigra Salco kregen wanneer begin 2026 bolera tekortkoming van Maripaston concessies te herstellen. Bolle uit het dossier dat Suriname heeft ingezien blijkt echter niet aan de aankondige herinspectie werkelijk heeft. Toen ja wat daar zat dat ik januari 2026 mee binnen vastgesteld termijnen verbetering van de uitvoering gebaren met hem. Op het daar onduidelijk door verbeter plan bijlega van de waterkwaliteitonderzoek, monitoring van de oppervlaktewater, grondwater, flora en fauna.
तो एक बारे में बड़ी लंबा चौड़ा बोले अफ्तार फन 15 किलोमीटर हीफ आइट कसलाइटन ग्रासल को हीफ आंखफोर दर प्लांस वार द फेस तरफ द वेर फर्स्ट कसे ऑनखफेर 15 किलोमीटर फर वे लिक लिक फन अ मेन बो एक्टिविटीज दी अफ्तार स्लाइट अन फरमान एक्ट नीट ऑटोमेटिस आउट इवन उन बेवेज दैट से द ग्रोथ विनिंग सिस्टम द ब्रॉन वाज फन द फेस तरफ द मोरू क्रिक से लेकर इन द सरमाका रिवर द मछली जाय के सुरीनाम दिस में और मरल है तो एक बारे में तुई अंदरसूख अब सबन शुरुआत कर दे से हमारे प्यारे प्यारे जनता हमारे प्यारे प्यारे लोग हम और आते जाते हैं भैया त्रिम कानिन ईरान ब्लेवन एंड ओली बहुदन सोस इन वेनेजुएला। अरे भाई ईरान से और अमेरिका से इतना लड़ाई हुए और त्रिम का बोले है अमेरिका कानिन ईरान ब्लेवन एंड ओली बहुदन सोस इन वेनेजुएला वेनेजुएला ले ले से अमेरिका अतेल बहुत करे प्रेसिडेंट डोनाल्ड ट्रम्प मुखलक है बोले अमेरिका के कि जो अफकलोप फन उरलोक ईरान में भैल है अनवेशक ब्लेव एन ओली बहुदन है फरवेज दार बेन अमेरिकान से अनपक इन वेनेजुएला बोले जैसे वेनेजुएला में कली बोले वैसे ईरान के तेलवा बोले हम लेबे है साथ दत फेस ईरान आउटएंडलुक सेलन फरलातन मार दत वाशिंगटन एंड ओक फॉर सो करें किसन तो ब्लेवन एंड ओली तो बहुदन कीप द ऑयल सही ट्रेम अंदर न मुखलकाइड बोले हम लोग ईरान चाहे छोड़ देवे जोन और लखवा भैले बकी तोख बोले तेलवा हम लोग हुआ बहुत कर बे प्रेसिडेंट रोक दार बे सेल्फ द फरकलाइकिंग में वेनेजुएला अमेरिका है बंदार ऑनलाइन उन फरकलाइक के ऊपर इन कॉम्स के स्लोटन वार में अमेरिकान से पढ़ते हैं फेरखांदे इन्फ्लुएंस क्रेकर ऑफ अ ग्रोथ डील फॉर द वेनेजुएलानसे ओली फरवोरादन तो ट्रम्प फरवाख एंड ओरलॉग दिस ईयर भैया तेल यहां पे हम लोग के 2.45 डाला हुई गए ही ट्रम्प के और ईरान के ओरलॉग से और जोन हुआ भैले इधर इन फुल इनसाइन पोर्टमिने और हमारे ट्रम्प बोले है ऐसे ऐसे बांधे हमारी जनता तो ये सब बात आपको हम बस सुना ही देते हैं कि और कैसे अब देखो भैया नब्रेख भैल है किसरी नाम में कि 50,000 SRD सब्सिडी मिलल हैगा फर्स्ट प्राइस इन श्री नाम नब्रेख ओवर सब्सिडी फॉर 5,000 SRD फर्स्ट प्राइस इन श्री नाम में को नब्रेख गैल है एक बारे में मिनिस्ट्री फॉर फॉल्स कसौंत है और हैगा मिसिकाबा बोले बकेंद कमान दर ब्रेक ओवर फॉर मेन सब्सिडी 50,000 के फॉर खसेनन एंड यंगरन नीड ऑफ वार हेड ब रेस की खसेन के यंगर के 50,000 सब्सिडी मिले बोले झूठ बात है मिनिस्टर्स ब्रेक फॉर एगो न ब्रेक थेगा बोले हैगा मोमेंटल वर्क स्टेल की श्री नाम से ओवर है सब्सिडी 50,000 SRD देगा फॉर नेशनल फंड्स फॉर खसेन एंड यूथ अंडरस्टैंडिंग Daarbij wordt beweerd dat alle gezinnen en jongeren in Suriname voor financiële ondersteuning gaan krijgen. बोले ये झूठ बात है बोले सो मारे के प्रचार से बन करी से न ब्रेक दैट द क्वांट विल कन वर्ट फॉर स्प्रेड मिनिस्टर वीट एंड दैट ऑफिशियल मीडिया डीलिंग हैगा बोले इच युवा वार ना है बोले मिनिस्टर बोले फॉर मीट ओवर हेज फंक्शन वार द बूस्ट का पनो में ऐसा खसे ऑफिशियल कान ओवर को